तपाईँहरू सुन्दैछ स्टेपार रेडियो 103.7 तरङ्गमा म यादव मोरको साथमा र अहिले पनि कार्यक्रमको घडीमा 7:04 भइसकेछ र विभिन्न संस्कृति विभिन्न कलाका क्षेत्रलाई हामीले हरेक साता भोजन गर्छौँ। त्योभन्दा पहिला तपाईँलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने नै हुन्छ र अहिले लन्चनको वरिपरि हेर्ने भने 13.3 डिग्री सेल्सियस रहेको छ भने त्यसरी नै हवर्डमा हेर्यो भने 11.7 अहिले अलिकति डे लाइट सेभिङको कारणले गर्दाखेरि हामीले देख्न सक्छौँ कि समय धेरै जाँदा पनि एकदमै उज्यालो र एकदमै समय धेरै भएको जस्तो हामीले महसुस गर्छौँ र विभिन्न कामहरू पनि गर्न हामीले भ्याइरहेको हुन्छ यो समयमा। एकदमै मलाई मनपर्ने गर्छ यो समय र त्यसरी नै हालै क्यानबेरामा हेर्ने भने अहिले 15.4 डिग्री सेल्सियस रहेको छ र भोलि त्यस्तो कुनै पनि पानीको चान्सेसहरू देखाइएको छैन। तर पनि यदि तपाईँहरू कुनै ठाउँमा यात्रा गर्नु प्लान छ भने अथवा तपाईँहरूको भोलिको केही त्यस्तो प्लानहरू छ भने पक्कै पनि मौसमलाई ख्याल गर्नुहोला। भन्दाखेरि आज विशेष गरी हामीहरू एकदमै चाडको मुखमा हुन कारणले गर्दा पनि हामीहरू दसैँ तिहारको दसैँको गीतलाई हामीले प्राथमिकता दिनेछौँ र सँगसँगै अरू विधिका कुराहरूलाई पनि बजाउनेछौँ। एन्ड अल्सो आई वुड जस्ट लाइक टु लेट द अल द लिसनर वाट वी आर प्लेइङ टुडे। सो बेसिकली एज वी आर भेरी क्लोज टु द मेजर फेस्टिभल अफ नेपाल विच इज दसैँ। सो एन्ड वी विल बी मेनली प्लेइङ लट्स अफ the Dasai songs, and also if you guys are wondering what is Dasai, so it's one of the biggest festival, as I said, and to honor the victory of good over the evil. So the Dasai runs for around like 15 days. So for 2026, it will start from October 11th till 25th of October. And then the main day will be on the 21st. So it's called Bijaya Dasami. So on the main day, we'll, from the elder people, we get the red tikka and jamara from elder people, and then also the blessing. So there will be lots of the food, and then music, and then the quality time with the family and friends. So that was the main thing that we are doing today. So lots of music of Dasai. Without delay, just want to play the first song, which is called Dasai Ayo, and this is also the one of the popular song Dasai Ayo. सो हामीले दसैँ आयो भन्ने गीतलाई चाहिँ हामीले बजाउनु गइरहेका छौँ र यसले अर्कै खालको भाइब्स ल्याउने गर्छ। यो सुन्दै जाँदाखेरि हामीलाई एउटा दसैँको वरिपरि छौँ, दसैँको माहौल आयो भन्ने। दसैँ विदाउट डिले जस्ट वन्ट टु प्ले द फर्स्ट सङ विच इज कल दसैँ आयो, एन्ड दिस इज अल्सो द वान अफ द पपुलर सङ दसैँ आयो। सो हामीले दसैँ आयो भन्ने गीतलाई चाहिँ हामीले बजाउनु गइरहेका छौँ र यसले अर्कै खालको भाइ

हो दसैँ आयो, हो दसैँ आयो, नेपालीलाई सुहाउँछन् जमरा र टिकामा। पके पनि भिन्नै अनि भिन्नै खालको यो एउटा चाहाड, जहाँ चाहिँ आफूभन्दा ठुलोबाट एउटा आशीर्वाद लिने र वरिपरिका मान्छेहरूलाई एउटा न्यानो एउटा वातावरण बनाउने यो चाड पनि रहेको छ। दुःखवश हामीहरू देशदेखि टाढो, अलिकति टाढो नौलो ठाउँमा भए पनि, तर पनि हामीले कहिले पनि यो चाडबाडलाई चाहिँ एउटा खाली हुन दिनु, हामीहरू यो चाडबाडभन्दा टाढो बस्न सकेनौँ र हामीले टाढो बस्नु हुँदैन पनि जस्तो लाग्छ। किनभने यो खालको एउटा चाडबाड आउने पिँढीहरूले पनि सिक्यो भने यसको यसको यसको के भन्छ, यसको अर्थ र यसको जुन सकारात्मक ऊर्जा हुन्छ यसमा, यसले छुट्टै किसिमको तागत दिने गर्छ र एउटा जुनै ठाउँमा भए पनि हामीहरू बसेको ठाउँसँग जोडा राख्ने काम गर्छ जस्तो लाग्छ मलाई। र एकदमै यो चलेको गीत रहेको थियो दसैँ आयो दसैँ आयो, मुगलान फिल्मबाट। अब पनि तपाईँलाई अर्को फेरि पनि त्यस्तै नै ठ्याक्कै गीत सुन्दै जाँदाखेरि दसैँ तिहारको नजिकै आएको, दसैँ तिहारको हामीहरू नजिकै छौँ भन्ने खालको एउटा भान गराउने गीतलाई फेरि मैले बजाउन चाहेँ। र अर्को गीत रहेको छ दसैँ तिहार, सुगम पोखरेलबाट।

खुसीले सारा भरे नि संसार सुगम पोखरेलबाट रहेछ दसैँ तिहार र यो गीत ठ्याक्कै यो गीतको म्युजिक अनि यो गीतको जब ट्युन भन्छ त्यसले महसुस गराउँछ कि हामीहरू दसैँको नजिक छौँ चाडबाडको नजिक छौँ भनेर र उहाँको यो यस्तै खालको गीतले पनि एउटा छुट्टै किसिमको एउटा मजा दिने गर्छ एउटा वातावरण बनाइन्छ जस्तो लाग्छ मलाई र अब तपाईँलाई अर्को विधिका कुराहरू पनि बजाउने नै छौँ र अर्को विधिलाई मैले बजाएँ तसर्थ यो ठ्याक्कै दसैँसँग रिलेटेड त नहोला तर पनि यो अलिक अर्कै विधिलाई मैले बजाउनु मन परेर सुनाउनु मन परेर मैले सुनाउनु चाहेँ एउटा पुजारी मन्दिरको दैलोमा मन पराउँछ एउटा पुजारी मन्दिरको दैलो मन पराउँछ आमा नगर भन्छन् छोरो मैलो मन पराउँछ एउटा पुजारी मन्दिरको दैलो मन पराउँछ आमा नगर भन्छन् छोरो मैलो मन पराउँछ लगन थाल्यो छोराले लाग्न थाल्यो छोराले नेताको सिक्को सिक्दैछ लाग्न थाल्यो छोराले नेताको सिक्को सिक्दैछ आजकल ऊ धेरै भाँड भैलो मन पराउँछ आजकल ऊ धेरै भाँड भैलो मन पराउँछ यो थियो डिल्लो चमलागाईद्वारा यो चाहिँ मैले ख्वामला प्रश्नमा सङ्ग्रहित गरेको रुवाईलाई मैले बजाउने वाचन गर्ने प्रयास गरेको छु एकदमै समय सन्दर्भिक त नजहिले पनि यो त भइ नै रहेको हुन्छ र अहिले जुन नेपालको परिस्थिति र नेपालमा जुन व्यक्तिहरू गुज्रियो जुन त्यो किसिमको एउटा देख्यो भोग्यो भनौँ त्यसले गर्दा पनि मान्छेलाई हरेक पाटोबाट लागेको कुराहरूलाई निकाल्ने एक्सप्रेस गर्ने गर्छ जस्तो लाग्छ मलाई र भन्दै अब फेरि पनि तपाईँलाई मैले अर्को गीत पुरानो गीत बजाउन चाहेँ र यो गीत पनि त्यस्तै नै छ जब चाडबाडको नजिक हुन्छ चाडबाडको वरिपरिमा नै धेरै बज्ने गर्छ कार्य विशेष गरी विभिन्न कार्यहरूमा र यो गीत रहेको छ चिनोबाट मोहनी लाखलाई

मोहनी लागलाई मोहनी लागलाई एकदमै यो एउटा फेमस सङ रहेको थियो, हरेक कार्यहरूमा बज्ने गीत पनि रहेको थियो र चाडबाडमा पनि उत्तिकै रमाउने उत्तिकै यो बेला झुम्मु झुम्मु बनाउने खालको गीत रहेको थियो। हामीहरू अहिले कार्यक्रमको मध्यम भागमा छौँ र तपाईँहरू सुन्दै श्रीभाग रेडियो 103.7 तरङ्गमा म यादव मगरसँग र हरेक साता हामीहरू यसरी नै विभिन्न संस्कृति विभिन्न कार्यक्रमलाई ल्याउने गर्छौँ र विशेष समय समय हाम्रो यो सामाजिक कुराहरूलाई पनि उठाउने गर्छौँ र विभिन्न विधा कथा कविता गजल जस्ता विधाहरूलाई हामीले बजाउने गर्छौँ र यदि तपाईँहरू पनि कुनै समय खण्डमा गएर हामीहरूसँग जोडिएर तपाईँलाई लागेका कुराहरू लागेका विधाहरूलाई बजाउन चाहनुहुन्छ भने तपाईँहरू यदि लेख्नुहुन्छ भने पनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीहरूसँग जोडिएर तपाईँका कुराहरूलाई सुनाउन सक्नुहुन्छ भन्दै भने अर्को विधि कविता विधि मैले थप बजाउन चाहेँ र यो चाहिँ चमेलीको रातो रिबिन।

चमेलीको रातो रिबिन होइन सपना देख्न केलाई धितो राख्नुपर्छ मैले कति पैँचो माग्नुपर्छ त्यो फुर्केसँग बिहे गर्ने ठुलो धोको छ मेरो त्यसैले त भाँडाकुटी खेल्दा त्यसको गलबन्दीसँग मेरो पछ्यौरी गाँठो पारिदिन्थे तर त्यसले कहिल्यै बुझेन बुद्धु अनि मलाई हाम्रो घर बनाउनु थियो जहाँ त्यसले छोएको पानी चल्ने मात्र होइन अमृत बनाएर आँगनभरि छर्किन पाऊँ जहाँ सपनाहरू पखेटा नउम्रदै पनि उड्न सकुन् जहाँ पिरतीले ठोकिएका दुई अपरिचितले सजिलै बास पाउन् जहाँको हरेक कुना केवल प्रेम बोकी उभिनेछ हरेक भित्तामा केवल प्रेमको रङ बोकिनेछ जसको जग हामीले खाएका कसमले बनोस् पर्खालहरू हामीले साटेका अनगिन्ती राजहरूले अनि छाना छाना चाहिँ आकाश जहाँ रङ बिरङ्गी सपनाहरू आङ तन्काएर सजिन पाओस् चमेली फुर्केले दिएको नाम नाम जस्तै थिए औधि सुन्दर पहिरन सेतो हुन्थ्यो उसको तर लाग्थ्यो कि भर्खरै इन्द्रेणीसँग खेलेर आए कि अनि सपना देख्ने ठुलो रहर उसको थाहा छ के भन्थे एक दिन अचानक गायब हुन्छु अनि फर्केर आउँदा सबलाई जुनको एक टुक्रा कसैले ल्याइदिन्छु थाहा छ किन ताकि त्यही टुक्रा जुन फिर्ता लिन आकाशले सबको दैलो अगाडि घुँडा टेकोस् ताराहरू लस्करै बिछियोस् अनि एकपल्ट फेरि सपना देख्नेहरूको जित होस् एकल काटे थिए आफैसँग बरबराउँथे ऊ बर्सातको पहिलो थोपालाई पर्खन्थे माग्यौ भने हत्केलामा मुटु राखेर पस्के पनि दिन्थे आत्मालाई गङ्गामै पखालेर आएकी थिए क्यारे ऊ मुस्कुराउँथे त यस्तो लाग्थ्यो कि बसन्त लागेछ क्यारे तर मौसम फेरिन खासै बेर लागेन चमेली फेरि त्यति नै मिठो कहिल्यै बसाउन सकिन आँखा खोल्दै गर्दा सपनाहरू पनि त बिलाइजाने रहेछन् नि त्यो आकाश जहाँ ऊ रङ बिरङ्गी सपनाहरू सजाउन चाहन्थे ती चुडिएर जाँदा अब त त्यहाँ तिनका बाछिट्टा बाहेक अरू केही बाँकी रहेनन् उडेर आकाश छुन्छु भन्थे खै कसरी बिर्सिछे छिट्टै नै चट्ट्याङ आउने बेला भएको थियो चमेलीलाई हाँगासँगै निमोठ्यो मानीले उसको अत्तर आफ्नो छातीभरि दल्यो मङ्ग बसायो आफ्नै बासना हो जसरी दम्ब भिर्यो गर्वका साथ आफूलाई ऐनामा हेर्दै स्याबासी पनि दियो अनि निस्कियो त्यही चमेलीलाई कुल्चेर फेरि अर्को नयाँ बिउ रोप्न फेरि अर्को नयाँ चमेली खोज्न

तपाईँलाई अर्को गीततर्फ लान्छ है, र यो चाहिँ रिमेक गरेको गीत रहेको छ आच्छा लेकिन लन्डनको नरसिम्हाबाट।

आचालकिङ लन्डनको चिसले समायो अन्यमाया छेउमा बसौँला समजित बास बास्कोटा अनि रचना रिमालबाट रहेथ्यो र यो पुरानो गीतलाई अलिकति यो नयाँ आधुनिक हिसाबले यसलाई गाइएको थियो नरसिम्हा मुभीबाट र यस्तो यस्तो पुरानो गीतहरू सुन्दै जाँदाखेरि त्यो एउटा पुरानो चलचित्रको कुराहरूसँग जोडिरहेको थिएँ पुरानो चलचित्रहरूसँग को वातावरणलाई जोडिरहेको थिएँ र एकदमै त्यो पुरानो मुभीहरूमा पुरानो फिल्महरूमा त्यो एउटा छुट्टै किसिमको स्टोरी हुने गर्थ्यो जहाँ चाहिँ गाउँका कुराहरूलाई जोडेको गर्थ्यो परिवारका कुराहरूलाई र एउटा त्यो वातावरणलाई अँगालेको गर्थ्यो र एकदमै मिठो रहेको थियो यो पनि आचा लेकिङ लन्डनको चिसिलो समय भने मैले उत्कृष्ट गरे जस्तै नै आज भने विशेष गरी दसैँका कुराहरूलाई हामीले बजाउने नै छौँ हामीहरू दसैँको एकदम नजिक छौँ तसर्थ दसैँ ठ्याक्कै टिका अलिकति टाढो भए पनि एक हप्ता जस्तै नै टाढो भए पनि हामीहरू जस एक दुई हप्ता टाढो भए पनि हामीहरू जस दसैँ तिहारको चाडबाडको नजिक छ हामीले भर्खरै तिज नारीहरूको महान चाड तिज हामीले भर्खर सक्यौँ र त्यसरी नै फेरि दसैँ सकिँदा सकिँदै तिहार पनि हामीहरू नजिकै नै रहनेछ र क्रिसमस हुँदै विभिन्न चाडबाडलाई हामीले यो साल अँगाल्नेछौँ नजिक नजिकै छौँ भनौँ भन्दै अब नै फेरि पनि अर्को दसैँ सम्बन्धी गीत नै फुलपाती भाकेर

0: गीता हो तिमी गीता म पनि गीतामा भेटौँला चिताए जति पुराएपछि चितामा भेटौँला कालले हामीलाई छुटायो भने कालले हामीलाई छुटायो भने कलामा भेटौँला कालले हामीलाई छुटायो भने कलामा भेटौँला कथामा कहिल्यै छुट्दैनौँ हामी कथामा भेटौँला देखाउन अरु देखिउन अरु जसलाई छ देखाउनु देखाउन अरु देखिउन अरु जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु देखाउन अरु देखिउन अरु जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु रुखको बिउले बिउमा रुख कसरी देखाउनु देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ यो दुनियाँदारी दुनाटपरी घाँसेको जस्तै हो दुनियाँदारी दुनाटपरी घाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो दुनियाँदारी दुनाटपरी घाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो घाँसौँला हामी दुनाटपरी मनको सिन्काले हुँदैन जुठो छुँदैन कतै फालिने चिन्ताले हावाले छुँदा हाम्रो गीत गाउने पातामा भेटौँला हावाले छुँदा हाम्रो गीत गाउने पातामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भावीले भाग्य लेख्दैन हाम्रो भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन वाक्य हामी बनाउँछौँ त्यसलाई जिन्दगी मानौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई लेखेर बाँच्यौँ बाँचेर लेख्यौँ जे चाहियो हामीलाई यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना अघाउँदैनौँ एकअर्कोसँग करोडौँ कल्पमा आदि र अन्त्य पर्याप्त छैन आदि र अन्त्य पर्याप्त छैन सदामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ दुईवटा जीवन बनाई हामीलाई बगायो जीवनले दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुटाउन सकेन, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुटाउन सकेन, त्यो दोभान पछि कुन नदी कुन हो छुट्याउन सकेन। बनाई बाफ छुटायो भने, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँला। नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला, नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला, जोडी नै बनी जोड्यौँला तर अलग्गै बसौँला, दुईवटा आली बने
1: कथामा कहिले छोड्दैन हामी, कथामा भेटौँला। पक्कै पनि कविज्यूले भने जस्तै कथामा कहिले छुट्टेन हामी, कथामा भेटौँला। हरेक जुनै समयमा जुनै कालमा पनि त्यो कुरालाई ल्याएर एउटा त्यसलाई वर्तमान बनाउन सकिन्छ। कथामा कहिले छोड्दैन हामी, कथामा भेटौँला, नराज पाराजुले भाट रहेको थियो। र उहाँसँग मैले व्यक्तिगत हिसाबले पनि केही समय मैले भेटेको थिएँ र उहाँको एउटा जुन प्रेजेन्समा उहाँको एउटा ओरा, उहाँको एउटा जुन आफ्नो जीवनको भोगाइ छ त्यसले पनि धेरै कुरा सिकाउँदो रहेछ। र अहिले जहाँसम्म लाग्छ अहिलेको समयको एउटा कथालाई कवितालाई बुझेको व्यक्तित्व पनि म मान्ने गर्छु। र भन्दै अब नै पुरानो समयमा फेरि पनि डोरन्जा अरुण थापाबाट रहेछ, धेरै भावुक नभनेकिन हामीले कार्यक्रमको समय अलिकति ले डाँडा पनि काटेको छ, हामी अन्तिम समयमा नै छौँ। र यो जहाँसम्म लाग्छ यो मलाई सेकेन्ड लास्ट सङ हुनेछ अरुण थापाबाट, अरूसँग नदाँछ मलाई।

अरूसँग नजोख मलाई अरुण थापा भनेर है त्यो पुरानो गीत र उहाँ आफैमा पनि उहाँको गीतहरू धेरै एकदमै प्रख्यात र लोकप्रिय रहेको छ जस्तो कि भुलो भुलो लाग्यो मलाई आँखाको नींद खोली जस्ता उहाँको गीतहरू एकदमै विश्वव्यापी मन पराएको गीत पनि रहेको थियो र भन्दा भन्दै हामीहरू समयको अन्तिमसम्म पनि आइसकेको छौँ र नचाहँदा नचाहँदा पनि कार्यक्रमदेखि बिदा लिनुपर्ने हुन्छ र अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी प्याङ्गलेज्यू आइसक्नु भएको छ र एकदमै हाँसिलो एकदमै सपोर्टिभ र एकदमै मिलनसार हुनुहुन्छ उहाँ र त्यसरी नै डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्याच आउनुहुनेछ भने र 12 बजीदेखि उता ओभर नाइट कम्युनिटी रेडियो भन्दैछ भन्दै म यादव मगर भने कार्यक्रमदेखि बिदा लिन चाहे र आशा छ तपाईँहरूको यो आउने चाडले हजुरहरूको जीवनमा एउटा राम्रो रहोस् सकारात्मक रहोस् यसले एउटा थप ऊर्जा मिलोस् भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिन चाहे अर्को साता फेरि पनि यसरी नै कार्यक्रममा उपस्थित हुनेछु भन्दै धन्यवाद।